ये असनता बराबर से लेते नहीं तन हाजी दी बहने ने नी फड्डी में हंड कोलो हाय ले यानी ही उंड मराया यंग ये यानी ही या सिरिया फरक के बरस ले यानी हाजी दी ए फुले ले यानी हाजी दी फड्डी में यानी यानी ही उम्मत लाई सवका उम्मत तार में यानी ही या डरो हो राई लाले के उरिदी यंग उरिदी की रखा किया ना कादुले उंड मरका दिगरा यानी यान आदया حيلة لي عنده كون إلى لسان يعني أمرت يسليل عمرت عرمعي يبانينا انت تنيمه نكي تكيال وقتينكي كادو تتحيلي أموي إبا فنها تتحيل تاتن أمتين كي تكيتني هي سيخ لبي اللفد زنتاتني تنين لا أعاد برابر سليتني تنحيلو ألعو قابو سنين أمتاك ننفن لا برابر سليتني تنحاجدي عرمعي يدجو سنين.